यो आकाशवाणी गुवाहाटी केन्द्र हो। अब समाचार सुन्नुहोस् गंगा छेत्रीबाट। मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माको नेतृत्वाधीन असमको मन्त्रीसभाको स्थान लाभ गरेका 12 मन्त्रीले आज शपथ ग्रहण गर्नेछन्। खानापाल ज्योतिविष्णु अन्तर्जातीय कला मन्दिरमा दिउँसोको 12:45 भएको कार्यक्रममा राज्यपाल लक्ष्मण प्रसाद आचार्यले नयाँ मन्त्रीहरूलाई शपथ वाक्य पाठ गराउनु भएको छ। मुख्यमन्त्री डाक्टर शर्माले हिजो सम्प्रसारित मन्त्रीसभाको स्थान लाभ गरेका एनडिएका 12 विधायकको नाम आनुष्ठानिक रूपमा घोषणा गर्नुभएको छ। यसमा 11 बिजेपी र 1 असम गण परिषदका रहेका छन् र सम्प्रसारित मन्त्रीसभाको गोलकगञ्जको अश्विनी राय सरकार, ठेकाजुलीको अशोक सिंहाल, टिङखाङको विमल बरा, तामुलपुरको विश्वजित दैमारी, नलबारीको जयन्त मल्ल बरुवा, लक्ष्मणपुरको कौशिक राय, कलियाबोरको विधायक केशव महन्त, पतरकान्दीको कृष्णेन्दु पाल, मङ्गलदीको निलिमा देवी, जागिरोडको पिजुस हाजरीका, धेमाजीको डाक्टर रनुज पेगु, डिमोको सुशान्त बरगुहाईले स्थान लाभ गरेका छन्। पुनःचुली मन्त्रित्व प्राप्त गरेका असम गण परिषदका कार्यकारी सभापति केशव महन्तले साङ्वादिक अघि यस्तो आफ्नो प्रतिक्रिया प्रकाश गर्नुभएको छ। उच्च शिक्षा सञ्चालकको अधीनमा रूपायत सरकारी योजनाहरूको सुविधा प्राप्त गरेका छात्र छात्राहरूको निम्ति आधार कार्ड र आधार कार्डसित भएको संयुक्त ब्याङ्क एकाउन्ट बाध्यतामूलक गरिएको छ। यो सन्दर्भमा उच्च शिक्षा र सञ्चालकदेखि विश्वविद्यालयहरू, पञ्जीयक र महाविद्यालयहरूमा अध्यक्षलाई पत्र प्रेरण गरिएको छ र पत्रहरूमा उल्लेख गरेको अनुसार महसुल रेहाईको योजना र मुख्यमन्त्री निजुत महिना योजना, मुख्यमन्त्री निजुत बाबुआस योजनाको सुविधा लाभ गरेको निम्ति शिक्षार्थीहरूलाई आधार कार्ड र आधार कार्डसित भएको संयुक्त ब्याङ्क एकाउन्ट बाध्यतामूलक गरिएको छ। यसअनुसार छात्र छात्राको वैध आधार कार्ड सम्बन्धी तथ्य समर्थ पोर्टल र अन्तर्भुक्त गर्नलाई शिक्षा प्रतिष्ठानहरूले निर्देश दिएको छ र साथै आधार कार्ड नभएका छात्र छात्राहरूलाई चाँडै आधार कार्ड बनाउनमा र शिक्षा प्रतिष्ठानहरूलाई निर्देश दिएको छ। गोलाघाट जिल्लाको उरियामघाटमा उच्छेद अभियानको पछि नै खुला भएको दखलीकृत वनाञ्चल र पर्यटन र निबन्ध संस्थापनको निम्ति खोरुपथार समष्टिको विधायक विश्वजित फुकनको नेतृत्वमा विशेष व्यवस्था लिएको छ। यसअनुसार रेङमा वनाञ्चलको प्राय जस्तो 5,000 नाहरको वृक्ष रोपण गर्दै जुबिन गाग नाहर निकुञ्ज गर्नको निम्ति लक्ष्य लिएको छ। प्राय जस्तो 100 माटामा हुने यो निकुञ्जले अञ्चलको प्राकृतिक सौन्दर्य बढाउनको साथसाथै पर्यटन र संस्थापन नयाँ दिश खुला गर्नेछ भन्दै आशा गरिएको छ। आज विश्व परिवेश दिवस र पृथ्वी र प्रकृतिको सुरक्षाको निम्ति इतिवासक परिवेश सम्बन्धी कार्यकारी व्यवस्था ग्रहणको निम्ति

वर्षभरि सजागता सृष्टिको लक्ष्यले यो दिवस पालन गरिएको छ। 1973 सनदेखि राष्ट्रसङ्घको परिवेश कार्यसूची अंशको रूपमा प्रत्येक वर्ष 5 जुनको दिन यो दिवस पालन गरिएको छ। यसबार दिवसको मूल विषयवस्तु रहेको छ प्रकृतिदेखि अनुप्रेरणा प्राप्त र हाम्रो जलवायु र हाम्रो भविष्यको निम्ति। विशेष परिवेश दिवससित संगति राख्दै आज राज्यमा 1 करोड वृक्ष रोपणको लक्ष्य निर्धारण गरिएको छ। आत्मसहायक गोठको 35 लाखभन्दा धेरै महिलाले यो अभियानमा भाग लिएका छन्। राज्य सरकारले वृहत परिसर वनानीकरण स्वच्छ शक्ति प्रसार र अत्याधुनिक प्रविधि व्यवहारद्वारा परिवेश सुरक्षा र यसको उन्नयनको अग्राधिकार दिनेको निम्ति यो पदक्षेप लिएको छ। समग्र शिक्षा असमले विश्व परिवेश दिवससित संगति राख्दै केहीवटा कार्यसूची ग्रहण गर्नलाई जिल्लाहरूमा जिल्ला मिसन समन्वय र जिल्ला प्राथमिक विद्यालयलाई पत्र प्रेरण गरेको छ। यसअनुसार आजदेखि 30 जुनसम्म इको क्लब फर मिसन लाइफ पृष्ठपोखमा यो हरियो ग्रीष्म शिविर आयोजन गरिएको छ। साथै प्रत्येक जिल्ला मातृको नाममा 1 जोपा बिरुवा शीर्षक कार्यसूची 3रो संस्करण रूपायण भएको छ। शिक्षार्थी शिक्षक र अभिभावकद्वारा यसबार 28,36,232 वृक्ष रोपणको लक्ष्य लिएको छ। कामरूप जिल्लामा बकोमा मीन ऐन भङ्ग गर्दै ब्रह्मपुत्र नदीदेखि माछाका बच्चा र माछाका डिम्मा पक्रेर आएका मछुवाराको विरुद्धमा मीन विभागको निर्देशको एक विशेष अभियान चलाएको छ। यो अभियानमा विशेष प्रकारका केहीवटा माछुवारा जाल र माछा मार्ने सामान जप्त गरिएको छ। कामरूपको छमरिया समष्टिको गौरमारी उन्नयन खण्डको आसलपारामा 0 देखि ब्रह्मपुत्र अभियान चलाइएको छ। समजिल्ला प्रशासन र रङ्गागडा चाय बागानको उद्योगमा हिजो अवैध नसालु निवारण र प्रतिरोधको निम्ति सजागता सभा लगायत विभिन्न जीविका कर्मशाला सन्दर्भमा एउटा सभा अनुष्ठित भएको छ। बिहाली समष्टिमा धेरै जस्ता अवैध नसालु व्यापार गरी आएका छन् र यसको रोध गर्नको निम्ति जडित भएका मानिसहरूलाई अरू जीविका पद सन्दर्भमा विशेष रूपमा अवगत गराइएको छ। कार्यक्रममा बिहालीको समजिल्ला आयुक्त सविता काकोती कुँवर लगायत धेरै जस्ता विशिष्ट व्यक्ति र स्थानीय राइज उपस्थित रहेका थिए। देशको लोकपाल 2027 सफल रूपमा सम्पन्न गर्नको लक्ष्यले दक्षिण सालमा र मानकसा जिल्लाको प्रशासनको उद्योगमा 2 जुनदेखि अनुष्ठित पहिलो पर्यायको गृह तालिका र गृहप्रियल विषयलाई जिल्ला पर्यायको प्रशिक्षण कार्यसूची हिजो समाप्त भएको छ। जिल्ला आयुक्त कार्यालयको अनुष्ठित यो प्रशिक्षणमा जिल्लाको विभिन्न विभागको कर्मचारीहरूले भाग लिएका छन्। पुरुषको 18 वर्ष अनुद्ध एसिया कपको हकी टुर्नामेन्ट सेमिफाइनलमा आज भारतको शिर बोरी पाकिस्तान बीच खेला खेलिनेछ र खेलको जापानको काकामी गरा हकी स्टेडियममा अनुष्ठित हुनेछ। यता महिलाको 18 वर्ष तल्लो एसिया कपको सेमिफाइनलमा आज भारतको चीन विरुद्धमा अवतीर्ण हुनेछन्। गुवाहाटीको अर्जुन भोगेश्वर बरुवा क्रीडा प्राङ्गणमा आगामी 7 जुनदेखि 6 बजीदेखि सान डेज अन साइकल कार्यसूची आयोजन गरेको छ। विश्व साइकल दिवस 2026 र 77 सङ्ख्यक संस्करणसित सङ्गति राख्दै यो कार्यसूची आयोजन गरिएको छ। जनसाधारणको एउटा सुस्थ र सक्रिय जीवनको निम्ति उत्साहित गर्नको उद्देश्यले भारत सरकारको फिट इन्डिया अभियानको अधीनमा नियमिया सन्डेज अन साइकल कार्यसूची अनुष्ठित भएर आएको छ र कार्यसूचीको अंशको रूपमा साइकल समदल र जोग अनुशीलन आदि अनुष्ठित हुनेछ। सुन्दर समाचार आजलाई पूरा भयो।

0: नमस्कार श्रोताबिन, हामी आकाशवाणी गुवाहाटीको महबसा खन्दर्गत नेपाली प्रसारणबाट बोलिरहेको छौँ। श्रोताबिन, हाम्रो कार्यक्रम प्रसारण भइरहेको छ मेडियम वेभको 411.5 मिटर, तदनुसार 729 किलोहर्ज र एफएम ब्यान्डको 101.6 मेगाहर्जमा। श्रोताबिन, समयलाई स्टुडियोको अनुसार 3:22 र 10 सेकेन्ड भएको छ। यसको साथसाथै स्टुडियोमा म गङ्गा छेत्रीले सबै श्रोताहरूलाई एकचोटि पुनः स्वागत जनाउँदै सुरु गरेका छौँ हाम्रा आजका कार्यक्रमहरू। श्रोताबिन, आज विश्व परिवेश दिवस हो। आज हामी 5 जुन विश्व वातावरण दिवस 2026 मनाइरहेका छौँ। संयुक्त राष्ट्रसङ्घले सन 1973 मनाउँदै आएको यो दिवस हाम्रो धरती माताप्रति हाम्रो कर्तव्य सम्झाउँदै दिन हो। वातावरण भनेको के हो? वातावरण भनेको हामीले सास फेर्ने हावा, पिउने पानी, टेक्ने माटो, हाम्रो वन, नदी, पहाड र सबै जीवजन्तुको समष्टिको रूप हो। वातावरण बिग्रियो भने हाम्रो जीवन पनि सङ्कटमा पर्छ। आजको चुनौती, आज भारत लगायत सम्पूर्ण विश्व जलवायु परिवर्तन, वायु प्रदूषण, प्लास्टिकको समस्या र जल सङ्कटमा सुध्रिएको जुझिरहेको छ। दिल्ली, मुम्बई जस्ता शहरहरूमा वायु प्रदूषणले जनजीवन प्रभावित भएको छ। गङ्गा, यमुना जस्ता पवित्र नदीहरू प्रदूषित हुँदैछन्। हरेक वर्ष हाम्रो देशमा लाखौँ टन प्लास्टिक फोहोर जमा हुन्छ। गर्मी बढ्दैछ, हिमालयको हिउँ पग्लिँदैछ। हाम्रो भूमिका के हो? भारत एक विशाल देश हो। यदि हाम्रो करोडौँ आबादी भारतीय सानो सानो कदम चल्यो भने ठूलो परिवर्तन आउँछ। वृक्षरोपण, एक पेड माके नाम अभियानमा सबैले भाग लिउँ। एउटा रुखले जीवनभर अक्सिजन दिन्छ। स्वच्छ भारत, स्वच्छ भारत, आफ्नो घर, गली, सहर सफा राखौँ। सिङ्गल युज प्लास्टिक पूर्ण रूपमा बहिष्कार गरौँ। जल संरक्षण, क्याच द रेन अभियानलाई सफल बनाऊ। पानी खेर नफालौ। मिसन लाइफ, लाइफस्टाइल फर इन्भाइरोन्मेन्ट अपनाऊ। बिजुली बचाऊ। सार्वजनिक यातायात प्रयोग गरौँ। जागरूकता, आफ्नो परिवार र छिमेकीका वातावरण महत्त्व बुझौँ। हाम्रो संकल्प, आज विश्व वातावरण दिवसको यस पावन अवसरमा हामी सबैले भारतवासीले शपथ लिउँ, म मेरो भारतलाई स्वच्छ, हरित र समृद्ध बनाउन योगदान दिनेछु। म हरेक वर्ष कम्तीमा एउटा रुख रोप्नेछु। म प्लास्टिकको प्रयोग कम गर्नेछु र पानी बचाउनेछु। मेरो सानो प्रयासले विकसित भारत सपना पूरा गर्नेछ। हाम्रो संस्कृतिमा भनेको छ, माता भूमि पुत्रो अह पृथ्वीवा, अर्थात् धरती हाम्रो आमा हुन् र हामी उनका सन्तान हुँ। आमालाई बचाउनु हाम्रो पहिलो धर्म हो। स्वच्छ भारत, रहित भारत, समर्थ भारतको सपना हामी मिलेर पूरा गरौँ। यही आशाका साथ म मेरो मन्तव्य अन्त गर्दछु। श्रोताबिन, यो विश्व परिवेश दिवस सम्बन्धी केही वार्ता। श्रोताहरूले हाम्रो कार्यक्रम सुन्नुहुँदैछ आकाशवाणी गुवाहाटीको महाबाहु शाखा अन्तर्गत नेपाली प्रसारणबाट। श्रोताबिन, कार्यक्रमको तेस्रो चरणमा प्रस्तुत छ वार्ताको कार्यक्रम। र श्रोताबिन, आजको वार्ताको कार्यक्रम अन्तर्गत प्रस्तुत छ वर्तमानको परिप्रेक्ष्यमा जैविक विविधताको महत्त्व, यो शीर्षकमा वार्ता। र वार्ताकार हुनुहुन्छ डाक्टर देवेन सापकोटा।
1: जैविक विविधता र यसको आवश्यकता, वन वन्यजन्तु र पर्यावरण संरक्षणका लागि पछिल्लो 2 दशकदेखि जति शब्द बढी मात्रामा प्रयोग भएका छन् यी सबैमध्ये एउटा प्रमुख शब्द हो बायोडाइभर्सिटी। बायोडाइभर्सिटीको नेपाली समकक्षी शब्द जैविक विविधता, जीव वैचित्र या जीव विविधता व्यापक रूपमा प्रयोग हुन्छ। तर व्यावहारिक क्षेत्रमा जैविक विविधताको वास्तविक संरक्षणको प्रयास असममा कमजोर छ। यसको कारण हाम्रा सामान्य मानिसहरूमा जैविक विविधताको संरक्षणको चेतना र यस बारेमा स्पष्ट अवधारणाको अभाव हो। जैविक विविधताको बारेमा सामान्य मानिसको स्पष्ट अवधारणाले जैविक विविधता संरक्षणका लागि मानिसहरूलाई बढी उत्साही बनाउनेछ। जैविक विविधता भनेको के हो त? सामान्यतया हामी जैविक विविधता भनेर प्राणको विविधता वा जीवनको विविधतालाई बुझ्छौँ। हामीले चारैतिर विभिन्न प्रजातिका जनावरहरू देख्छौँ, विभिन्न प्रजातिका बोट बिरुवाहरू देख्छौँ। यी सबैलाई समग्र रूपमा जैविक विविधता भनिन्छ। हामीले प्रयोग गर्ने विभिन्न प्रकारका तरकारी, दाल, चामल, मसला, फलमूल, विभिन्न प्रकारका माछा, किरा, फट्याङ्ग्रा, विभिन्न प्रजातिका चरा, सरीसृप, किसिम किसिमका जनावरहरू, यी सबैलाई मिलाएर बायोडाइभर्सिटी या जैविक विविधता भनिन्छ। जैविक विविधतालाई वैज्ञानिक रूपमा मुख्यत तीन भागमा विभाजन गर्न सकिन्छ। एक नम्बर प्रजातिको विविधता या स्पेसिस डाइभर्सिटी, दुई नम्बर जिनगत विविधता या जेनेटिक डाइभर्सिटी, तिन नम्बर

बासस्थानको विविधता या हेबिटेट डाइभर्सिटी। प्रजातिको विविधता भनेको फरक फरक प्रजातिका जीवहरूको संख्या र विविधता हो। उदाहरणका लागि बाघ, हात्ती, गैंडा, स्याल, बिरालो, बाँदर, विभिन्न चरा, गोही, अजिङ्गर, आँपको रुख, सिमलको रुख, जलकुम्भी आदि। विश्वमा हालसम्म करिब 1.9 मिलियन प्रजातिका जीवहरूको वर्णन गरिएको छ, तर वैज्ञानिकहरूको अनुमान अनुसार यो संख्या 8-10 मिलियनसम्म हुन सक्छ। असम र पूर्वोत्तर भारतमा मात्र पनि 100 प्रजातिका स्तनधारी जनावर, हजारौं प्रजातिका चरा, किरा र बिरुवाहरू पाइन्छन्। जिनगत विविधता भनेको एउटै प्रजाति भित्रको अनुवंशिक विभिन्नता हो। एउटै प्रजातिका बिरुवा वा जनावरमा पनि विभिन्न गुणहरू पाइन्छन्। जस्तै एउटै जातको धानमा विभिन्न बाली लाग्ने रोग प्रतिरोधी क्षमता फरक फरक हुन्छ। मानिसहरूमा एउटै प्रजाति भएर पनि उचाइ, शरीरको रङ, आँखाको रङ, बुद्धि आदि फरक फरक हुन्छन्। यी विविधता नै रोगबाट बच्ने, पर्यावरणीय परिवर्तनसँग अनुकूल हुने र प्रजातिको दीर्घकालीन अस्तित्वको आधार हो। वासस्थानको विविधताले विभिन्न जीवहरूलाई आवश्यक पर्ने फरक फरक वातावरणलाई जनाउँछ। माछालाई पानी, बाँदरलाई रुख, उटलाई मरुभूमि, ह्वेललाई समुद्र आदि। असमको जङ्गलमा बाघलाई घना जङ्गल, स्याललाई खुला क्षेत्र, लाटोकोसेरोलाई रुखको ध्वान्द्र आदि चाहिन्छ। यी वासस्थानमा माटो, पानी, ढुङ्गा जस्ता अजैविक तत्त्वहरू पनि समावेश हुन्छन्, जसले समग्र जैविक प्रणालीलाई सन्तुलनमा राख्छन्। जैविक विविधताको महत्व र आवश्यकता। जैविक विविधता हाम्रो जीवनसँग अविच्छेद्य रूपमा जोडिएको छ। हाम्रो स्वास्थ्य, खाद्यान्न, औषधि, जलवायु नियन्त्रण, माटोको उर्वरता, पानीको शुद्धिकरण यी सबैमा निर्भर छन्। 1 नम्बर, खाद्य सुरक्षा। विश्वको खाद्यान्न प्रणाली जैविक विविधतामा आधारित छ। विभिन्न जातका धान, मकै, गहुँ, तरकारी, फलमूलले पोषण र रोग प्रतिरोध क्षमता प्रदान गर्दछ। असममा स्थानीय जातका